کا خالصہ واہگرو جی کی فتح. اک اوکار ستگر پرساد شری واہگرو جی کی فتح جاپ شری مکھ واک پاتشاہی دسویں چھپے چنتو پرساد چکر چہن ار برن جات ار پات نہن جہ روپ رنگ ار ریک پیک کو کہ نہ سکت کے اچل مورت انبھو پرکاش متوج کہی جے کوٹ اندر اندران ساہی ساہان گنی جے تریپون مہیپ سر نر سر نیت نیت بن ترن کہ تو سرب نام کتھے کون کرم نام برنت سمت بجنگ پریا چند نمستنگ کالے نمستنگ کرپالے نمستنگ روپے نمستنگ انوپے نمستنگ پیکے نمستنگ لکھے نمستنگ کائے نمستنگ جائے نمستنگ گنجے نمستنگ پنجے نمستنگ نامے نمستنگ ٹھامے نمستنگ کرمنگ نمستنگ ترمنگ نمستنگ نامنگ نمستنگ تامنگ نمستنگ جیتے نمستنگ پیتے نمستنگ باہے نمستنگ ٹاہے نمستنگ نیلے نمستنگ نادے نمستنگ چھیدے نمستنگ گادے نمستنگ گنجے نمستنگ پنجے نمستنگ ادارے نمستنگ پارے نمستنگ سوئکے نمستنگ انیکے نمستنگ بھوتے نمستنگ جوپے نمستنگ نرکرمے نمستنگ نرپرمے نمستنگ نردیشے نمستنگ نرپیشے نمستنگ نرنامے نمستنگ نرکامے نمستنگ نرداتے نمستنگ نرگاتے نمستنگ نردوتے نمستنگ بھوتے نمستنگ لوکے نمستنگ سوکے نمستنگ نرتاپے نمستنگ تاپے نمستنگ ترمانے نمستنگ ندانے نمستنگ گاہے نمستنگ باہے نمستنگ تروگے نمستنگ سرگے نمستنگ پربوگے نمستنگ سجوگے نمستنگ رنگے نمستنگ پنگے نمستنگ گمے نمستسترمے نمستنگ جلاسرے نمستنگ نراسرے نمستنگ جاتے نمستنگ پاتے نمستنگ مجبے نمستسجبے آدیشنگ آدیشے نمستنگ پیشے نمستنگ نرتامے نمستنگ نربامے نمو سرب کالے نمو سرب دیالے نمو سرب روپے نمو سرب پوپے نمو سرب کھاپے نمو سرب تھاپے نمو سرب کالے نمو سرب پالے نموستست دیوے نمستنگ پیوے نمستنگ جنمے نمستنگ سبنمے نمو سرب گاؤنے نمو سرب پاؤنے نمو سرب رنگے نمو سرب پنگے نمو کال کالے نمستس دیالے نمستنگ ورنے نمستنگ مرنے نمستنگ جرارنگ نمستنگ کرتارنگ نمو سربتندے نمو ستبندے نمستنگ نرساکنگ نمستنگ نرساکے نمستنگ نرباکے نمستنگ رحیمے نمستنگ کریمے نمستنگ انتے نمستنگ مہنتے نمستسترگے نمستنگ سہاگے نمو سرب سوکھنگ نمو سرب پوکھنگ نمو سرب کرتا نمو سرب ہرتا نمو جوگ جوگے نمو پوگ پوگے نمو سرب دیالے نمو سرب پالے چاچری چنتو پرساد اروپ ہیں انوپ ہیں اجو ہیں اپو ہیں الیک ہیں اپیک ہیں انام ہیں اکام ہیں ادے ہیں اپے ہیں اجیت ہیں اپیت ہیں ترمان ہیں ندان ہیں تربرگ ہیں سرگ ہیں انیل ہیں اناد ہیں اجے ہیں اجاد ہیں اجنم ہیں ابرن ہیں اپوت ہیں اپرن ہیں اگنج ہیں اپنج ہیں اچوج ہیں اچنج ہیں رمی امیک ہیں رفیق ہیں اتند ہیں ابند ہیں نربوج ہیں اسوج ہیں اکال ہیں اجال ہیں الا ہیں اجا ہیں انت ہیں مہنت ہیں علیک ہیں نرسیک ہیں نرلمب ہیں اسمب ہیں اگم ہیں اجم ہیں اپوت ہیں اچوت ہیں الوک ہیں اسوک ہیں اکرم ہیں اپرم ہیں اجیت ہیں اپیت ہیں ابا ہیں اگا ہیں امان ہیں ندان ہیں انیک ہیں فریک ہیں پجنگ پریا چند نمو سروانے سمستی ندانی نمو دیو دیوے اپیکھی اپیوے نمو کال کالے نمو سرب پالے نمو سرب گاؤنے نمو سرب پاؤنے اننگی اناتھے نرسنگی پرماتھے نمو پان پانے نمو مان مانے نمو چندر چندرے نمو پان پانے نمو گیت گیتے نمو تان تانے نمو نرت نرتے نمو ناد نادے نمو پان پانے نمو باد بادے اننگی انامے سمستی سروپے پرپنگی پرماتے سمستی بے پوتے کلنکنگ بنانے کلنکی سروپے
नमो राज राजेशं परम रूपे नमो जोग जोगेशं परम सिद्धे नमो राज राजेशं परम वृद्धे नमो शस्त्रपाणे नमो वस्त्रमाणे नमो परम ज्ञाता नमो लोकमाता अपेक्षीय परमी अपोगी अपोगते नमो जोग जोगेशं परम जुगते नमो नित नारायणे क्रूर कर्मे नमो प्रेत अपरे देवेशु धर्मे नमो रोग हर्ता नमो राग रूपे नमो साह साह नमो कूप कूपे नमो दान दाने नमो मान माने नमो रोग रोगे नमस्तंग स्नान नमो मंत्र मंत्रं नमो जंत्र जंत्रं नमो इष्ट इष्टे नमो तंत्र तंत्रं सदा सचिदानंद सर्वं परणासी अनुपे अरूपे समस्तुल निवासी सदा सिद्ध दा बुद्ध दा वृद करता अदो उर्द अर्दं अगंग उगहरता परम परम परमेश्वरं प्रोचपालं सदा सर्वदा सिद्धाता दयालंग छेदी अपेदी अनामंग कामं समस्तो पराजी समस्तस्ततामं तेरा जो चाचरी छंद जले हैं तले हैं अपीत हैं अपे हैं प्रभु हैं अजू हैं अदेश हैं अपेश हैं प्रजं प्रया छंद अगाधे अबाधे अनंदी स्वरूपे नमो सर्वमाने समस्ति निदाने नमस्तुं निर्णाते नमस्तुं परमाते नमस्तुं गंजे नमस्तुं पंजे नमस्तुं काले नमस्तुं पाले नमो सर्वदेशे नमो सर्वपेशे नमो राजराजे नमो साज साजे नमो साह साहे नमो माह माहे नमो गीत गीते नमो प्रीत प्रीते नमो रोख रोके नमो शोक शोके नमो सर्वरोगे नमो सर्वभोगे नमो सर्वजीतं नमो सर्वपीतं नमो सर्वज्ञानं नमो परमतानं नमो सर्वमंत्रं नमो सर्वजंत्रं नमो सर्वदृश्यं नमो सर्वकृष्णं नमो सर्वरंगे त्रिपंगे अनंगे नमो जीव जीवं नमो बीज बीजे अखिजे अपिजे समस्तं प्रसीजे कृपालं स्वरूपे कुकर्मं परणासी सदा सर्वदा हृदि सिद्धं निवासी चर्पट चन्त्व प्रसाद अमृत कर्मे अमृत धर्मे अखल जोगे अचल भोगे अचल राजे अटल साजे अखल धर्मं लख कर्मं सर्वंग दाता सर्वंग ज्ञाता सर्वंग पानी सर्वंग मानी सर्वं प्राणं सर्वं त्राणं सर्वं भूता सर्वं युक्ता सर्वं देवं सर्वं पेवं सर्वं काले सर्वं पाले